0: सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: सवाल जो जवाब में नाणे वाले वजीर जो चवण हो तो जो कुछ हटाए वो आहिस्ते आहिस्ते हटाए वो पेरों भेरों ईरान एटमी प्रोग्राम से ऐसी रास्पो जाहिर किया। ओमान आमरा हुर्मुज़ से टैक्स न लगाने की खातरी कराई है। ईरान की मदद करण से ओमान से पाबंदियों लगाई वेंद। वजीर आजम शहबाज शरीफ और फील्ड मार्शल सैयद आसिम मुनीर की कोशिशों से अमेरिका और ईरान विच में 47 साल बाद सीधी गालू थी और पाकिस्तान के आलमी सतह से नई सुणप मिली। नायब वजीर आजम इसहाक डार की वॉशिंगटन में प्रेस कॉन्फ्रेंस संदस चवण हो तो अमेरिका और ईरान विच में हाने भी जंगबंदी में वाद पाकिस्तान की कोशिश से थी है। पाकिस्तान के दुनिया में अकेलो करण की भारतीय पॉलिसी नाकाम थी वही। संदस चवण हो तो इब्राहिमी माहदे से अफवाह गर्दिश कर रहा है। पाकिस्तान जो मौकफ वाजे है जैसी तीन 1967 का पैरी की सरहदन अलकुद अल शरीफ की राजधानी से गड फलस्तीन का तस्लीम नो वे तेसी तीन पाकिस्तान के मौकफ में लचक नहीं थी। पाकिस्तान के नायब वजीर आजम इसहाक डार की वॉशिंगटन में अमरीकी परे वजीर मार्को रूबियो से आम मुलाकात। मार्को रूबियो जो चवण है तो पाकिस्तानी नायब वजीर आजम इसहाक डार से मुलाकात में खिते में अमन के क्याम लाए पाकिस्तानी किरदार से शुक्रियो अदा कर असायती भाईवारी के मुस्तहकम करने की अहमियत जोर दिनों। बिन्हीं मुल्क की सलामती और खुशहाली लाई गडियल सहकार मजबूत करण जरूरी है। इसहाक डार जो चवण है तो मार्को रूबियो से खुशगवार माहौल में मुलाकात थी। मुलाकात दौरान पाकिस्तान जो सफीर और बया पदई अमलदार मौजूद हुआ। महंगाई सटल आवाम के रिलीफ हुकूमत पेट्रोल और डीजल की फी लीटर अग में 22 रुपया घटाए कर छी। पेट्रोल जो नव अग 381 रुपया 78 पैसा और डीजल की फी लीटर कीमत 380 रुपया 78 पैसा मुकर। गैसलेट 41 रुपया 44 पैसा सस्तो थे बाद फी लीटर 272 रुपये जो थी वो। नवा अग रात 12 बजे का लागू थी वो। वजीर आजम आवाम के रिलीफ दियण अवलीन तरजीह में शामिल है। वफाकी हुकूमत मौजूदा सख्त हालत बावजूद आवाम के रिलीफ दियण लाइ भरपूर कदम खड़ी रही है। सदर आसिफ अली जरदारी सैनेट और कौमी असेंबली जा बजट इजलास 5 जून से तलब करे वरता। कौमी असेंबली जो इजलास शाम 5 बजे और सैनेट जो इजलास शाम 6 बजे थी। इजलास में ईदड़ बजट से बहस थी। सदर आसिफ जरदारी जो बालूजा कुबा में वालिद और अमर के कब्रन से हाजिरी। सदर आसिफ जरदारी वालिद हाकिम जरदारी और वालदा बल्कीस बेगम के कब्रन से गुलन चू चादरू चाड़े फातिहा पढ़ी। सदर मुमलिकत से संदस भेण फौजिया इकबाल सूबाई वजीर अली हसन जरदारी जियाउल हसन लंजार और सोहेल अनवर सियाल भी गड हुआ। कराची साइड एरिया फैक्ट्री अंदर बिन धुरमे जेड़ो फायरिंग में ब नौजवान कतल। रेस्क्यू सदन जो चवण है तो लाश अस्पताल मुंतकिल किया वह मकतूल की सुणप 40 वर मोहम्मद कादर 35 वर अली गौर तौर थी है। पुलिस जो चवण है तो बिन धुरन में जेड़ दौरान ब जणा मार वधिक जांच कर रहा है। पीरपुर खास तालीमी बोर्ड करप्शन केस में गिरफ्तार ठेकेदार जा छिड़काईंदड़ इंकशाफ। ठेकेदार नईम घोरी है तो मनपसंद इम्तिहानी मरकज लगाए शागिर्द और शागिर्दारन के कापी कराई वेंदी हुई। रिश्वत एवज मैट्रिक का वी इंटर ती A1 ए ग्रेड डारा वा हुआ। मैट्रिक में नंबर बधाने लाइ 50 से 60 हज़ार इंटर लाइ 80 से 90 हज़ार रुपया रेट मुकर हो। 1,000 शागिर्दन जहा नंबर रकम वी बधराया रकम लिफाफन में बंद कराए अनवर अलीम के दीद हुयस। 2023 में बिल्डिंग खाते के कम जो ठीको डीसी ऑफिस के पीए खालिद मार्फत 1 करोड़ रुपये में वरतो। 10 लाख रुपया वर्क ऑर्डर कमीशन की मद में 11 लाख रुपया पिण दिना। कमीशन का सिवाय को कम नो मिले। जूनियर जुल्फकार भुट्टो लाड़काण के शेख जैद वुमेन अस्पताल और बारन के अस्पताल पहुंतो। HIV में मुब्तला मरीज की अयादत। जूनियर जुल्फकार भुट्टो लाड़काण भरसा गोठ मुला अबड़ो में HIV विघे फौत थी वियल नींगर रियान अबड़ो के घर पहुंची वारसन से भी तासीयत कई। बंगो بھیڑ برساں پر دوران مزاحمت قتل تھے نوجوان پیرسن کے واسن جا لاش میرا نیشنل ہائی وے تے دھاردار دھرنا ہتھیار بند موٹر سائیکل پھرن کی کوشش دوران نوجوان عبدالرزاق مجیدانو کے قتل کر فرار تھی ویا واسن جو جلال جی چودگی بٹ میران ہائی وے تے دھرنو ہنی چھڑیو دھرنے سبب ٹریفک معطل قاتل گرفتار کرن جو مطالبہ کورٹ لالو برساں پنج ڈی اگ پر دوران مزاحمت زخمی تھل پیرسن اقبال پجن کی زندگی کی چنگ ہارا پی واسن جو میران ہائی وے تے لاش رکھی دھرنو جوابدار گرفتار کرن جو مطالبہ شکارپور بسان جہان باہ والے علاقے میں سنگاوتی تکرار تھا مارفانی برادری میں دھرن میں جھیڑو فائرنگ میں ایک جڑو سادو مارفانی قتل ایک عورت زخمی تھی پی کشمور بسان کار الزام ہیٹ گوٹھانو قتل عورت زخمی گوٹھ لکمان جکھرانی میں جوابدار شاہ بخش جکھرانی کار الزام ہیٹ لال بخش جکھرانی کے گولی ہنے قتل عورت کے زخمی کر چھ پاکستان آسٹریلیا وچ میں ٹن میچز سے بدل ون ڈے سیریز کی شروعات اج کا راول پنڈی میں تھی سیریز جو باقی ب میچز لاہور میں کھیلی وی قومی ٹیم کے کپتان شاہین شاہ آفریدی ہے سلیکٹرز کی کوشش ہے نوجوان رانیگرن کے موقع ڈنو وے بابر اعظم پی ایس ایل میں سٹھی کارکردگی ڈیکھاری ہو ون ڈے سیریز میں کرنگی کی ہڈی کی حیثیت رکھے تو اصا آسٹریلیا خلاف ون ڈے انٹرنیشنل سیریز کھیل لائے سٹھی تیاری کی ہے
0: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز
2: شدید گرمی سبب شہرن کے گزارش کئی ونے تھی تو صبح 11 وگے کھا شام 4 وگے تائیں خاص احتیاطی تدبیروں اختیار کن غیر ضروری طور تے باہر نہ ونو ہلکا کپڑا پائیو متھو ڈھکے رکھو ان دوران شدید جسمانی کم کا پاسو کریو بارن بزرگن بیمار مانن جو خاص خیال رکھو ودھیک پانی پیو محفوظ رہو ہی عوامی آگاہی پیغام حکومت سندھ پی ڈی ایم اے کمشنر کراچی کے الیکٹرک سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا ویو
3: انگیز جدید مشین ذریعے پہنجو چیک اپ کرایو ہومیوپیتھک طریقہ علاج سا شفا حاصل کریو جی ہاں ہانے اواں جے پہنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور و معروف خاندانی تجربے کا سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارس جاوید راجپوت صاحب ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی پاکستان جنرل فزیشن ماہر امراض میدو جگر جی گرمائش گردے جی پتھری سوج پرانی کھنگ زکام دل جی تکلیف اد متھے جو سور اکھن جی خارش جوڑن جو سور بخار بارن جو دیر سا ہلن فالج شوگر دماغی کمزوری خارش ناسور خونی بادی بواسیر انن سبنن بیمارن جو کامیاب علاج کیو ویندو ہے ہومیوپیتھک ڈاکٹر حارس جاوید راجپوت صاحب ٹائم روزانو صبح 9 وگے کھا شام 6 وگے تائیں بروز جمعہ 12 وگے تائیں ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکرن ودھیک مشورے رابطے کے لیے 0357 99